0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
9: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
10: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम Beauty, Health and Lifestyle. Kips FM 98.3 MHz मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.

0: life-changing quotes. जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईँ अघि बढिरहनु पर्छ। यो भनाइ हो अल्बर्ट आइन्स्टाइनको।
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
1: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station, Keeps FM 98.3 megahertz.
3: Wake me up when September ends.
4: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
5: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
10: यू कैन डांस,
11: यू कैन सिंग, ऑल यू गॉट टू डू इज
12: जस्ट ट्यून इन
11: किप्स एफएम 98.3 मेगाहर्ट्ज़, योर कंपेनियन, द रेडियो ऑफ न्यू जनरेशन।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there.

0: Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
1: भइगो नि जाउ छोडेर जानेलाई भइगो नि जाउ तर्केर जाने
2: Keeps unplugged
1: last mode ma nahi
2: नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: Давай сүндегінінса. Kips FM 98.3 MHz, your companion.
1: Kips. Time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
7: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा. किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टिन. कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ. साथमा नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ. म न्युजल छु तपाईँको साथमा र कार्यक्रमलाई सुरु गरौँ पहिलो साङ्गीतिक कोसेलीबाट. आई विल बी ब्याक आफ्टर दिस ब्युटिफुल सङ्ग.

हजुर, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा पहिलो न्युज तर्फ लाग्न चाहन्छु। न्युज रहेको छ, विद्युतीय सवारीका लागि अफ्रिका चिनिया कम्पनीको नयाँ गन्तव्य बन्दै। चिनिया अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निशानको पूर्व कारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन ईभी उत्पादन तर्फ चिनिया कम्पनीहरूको चासो बढेको देखिएको छ। चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढ़िरहेका बेला चिनिया अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन्। विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी सिर्जना, आपूर्ति श्रृंखलाको विकास र विद्युतीय सवारीको प्रयोग विस्तारमा योगदान पुर्याउन सक्छ। यद्यपि कमजोर पूर्वाधार र नीतिगत अनिश्चितता प्रमुख चुनौतीका रूपमा रहेका छन्। जुलाईमा चीनको सबैभन्दा ठूलो अटो निर्यातकर्ता चेरीले दक्षिण अफ्रिकाको प्रिटोरिया नजिकै रहेको निशानको पूर्व रोस्लिन कारखाना खरिद गरेको थियो। चेरीले उक्त कारखानामा आफ्नो जेटोर ब्रान्ड अन्तर्गत प्लग इन हाइब्रिड तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी उत्पादन गर्ने योजना बनाएको छ। यो कदम अफ्रिकी उपभोक्ताको नजिकै सवारी उत्पादन गर्ने चिनिया कम्पनीको बढ्दो रणनीतिको हिस्सा हो। यसअघि बेजिङ अटोमोटिभ ग्रुप बीआईसीले दक्षिण अफ्रिकाको केवेरामा उत्पादन तथा एसेम्ब्ली सुविधा सञ्चालन गर्दै आएको छ भने ग्रेट वाल मोटर्सले पनि स्थानीय एसेम्ब्ली र पाठपूर्जा आपूर्ति गर्दै आएको छ। दिगो यातायात प्रवर्धन गर्ने दक्षिण अफ्रिका संस्था द इलेक्ट्रिक मिशनका कार्यकारी निर्देशक हिटेन परमारले अफ्रिका अटोमोबाइल बजारका लागि नयाँ सम्भावनायुक्त क्षेत्र बन्दै गएको बताए। विश्लेषकका अनुसार दक्षिण अफ्रिका, मोरक्को, केनिया, इथियोपिया र घाना चिनिया ईभी लगानीका लागि बढी सम्भावना भएका देश हुन्। औद्योगिक क्षमता, अनुकूल सरकारी नीति र विस्तार भइरहेको विद्युत पूर्वाधारका कारण यी मुलुकले लगानी आकर्षित गर्न सक्ने उनीहरूको भनाइ छ। मोरक्कोले युरोपेली बजारको निकटताबाट लाभ लिन सक्छ भने जिम्बाब्वेको ठूलो लिथियम भण्डारले ब्याट्री आपूर्ति श्रृङ्खलालाई सहयोग पुर्याउन सक्छ। स्थानीय उत्पादन बढेमा आयात शुल्क घट्नुका साथै चार्जिङ पूर्वाधार, पार्ट पूर्जा उत्पादन र ब्याट्री उद्योगमा लगानी बढ्न सक्ने विश्लेषकको भनाइ छ। मोरक्कोमा अफ्रिकाकै पहिलो ठूलो क्षमताको ब्याट्री कारखाना निर्माण गर्ने योजना अघि बढाइएको छ। तीव्र शहरीकरण, बढ्दो आमदानी र चिनिया ब्रान्डका तुलनात्मक रूपमा सस्ता सवारी साधनका कारण अफ्रिकामा चिनिया अटोमेकरको बजार विस्तार भइरहेको छ। यसअघि युरोपेली, जापानी र अमेरिकी कम्पनीको वर्चस्व रहेको अफ्रिकी बजारमा चिनिया ब्रान्डले आफ्नो उपस्थिति बढाइरहेका छन्। जिरो कार्बन एनालिटिक्सका ऊर्जा रूपान्तरण अनुसन्धान विश्लेषक निक हेडलीले अफ्रिकाको बढ्दो जनसङ्ख्या र विस्तार हुँदै गएको मध्यम वर्गले किफायती विद्युतीय सवारीका लागि ठूलो बजार सिर्जना गर्ने बताउनुभयो। स्थानीय रूपमा विद्युतीय सवारीको प्रयोग बढाउँदा आयातित इन्धनमाथिको निर्भरता घटाउनु सहयोग पुग्ने उनको भनाइ छ। क्रस बााउन्ड्री इनर्जीका प्रबन्ध निर्देशक टोम्बो ब्रान्डाका अनुसार चिनिया कारखानाले आन्तरिक बजारको माग भन्दा बढी सवारी उत्पादन गरिरहेका छन् भने निर्यातमा पनि विभिन्न अवरोध बढ़िरहेका छन्। त्यसैले अफ्रिकामै उत्पादन केन्द्र स्थापना गर्नु चिनिया कम्पनीका लागि दीर्घकालीन लगानीको विकल्प

कार्यक्रममा अब हामी नेक्स्ट न्यूज तर्फ लागौ. न्यूज रहेको छ अमेरिकी खोप नीतिमा परिवर्तन प्रति डब्ल्यूएचओ को आपत्ति. विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले संयुक्त राज्य अमेरिकामा बाल बालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौंदेखिको वैज्ञानिक प्रमाण विपरीत रहेको जनाएको छ. राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिएका थिए. उनले दादुरा, मम्स र रुबेला एमएमआर विरूद्धको संयुक्त खोपलाई 3 छुट्टै मात्रामा दिनुपर्ने माग समेत दोहोऱ्याएका थिए. अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले लामो समयदेखि एमएमआर खोप र अटिजम बेस सम्बन्ध रहेको दावी गर्दै आएका छन्. वैज्ञानिक अनुसन्धानले भने खोप र अटिजम बेस कुनै सम्बन्ध रहेको पुष्टि गरेको छैन. डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस आधानम घेब्रेससले एमएमआर लगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताए. खोप सम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्छ, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। अमेरिकी खोप नीतिमा हालै गरिएका परिवर्तन दशकौंदेखिको प्रमाणसँग मेल नखाएकोमा डब्ल्यूएचओ चिन्तित रहेको उनले बताए. उक्त प्रमाणले बाल बालिका कुन समयमा विभिन्न रोगको बढी जोखिममा हुन्छन् भन्ने देखाउने उनको भनाइ छ. टेड्रोसका अनुसार बाल बालिकालाई खोपबाट बलियो सुरक्षा प्रदान गर्न आवश्यक मात्रा र एकै पटक दिन मिल्ने खोपबारे वैज्ञानिक प्रमाणलाई ध्यान दिनुपर्छ. विश्वभरबाट नयाँ तथ्याङ्क प्राप्त हुँदै गएसँगै खोप सम्बन्धी प्रमाणको निरन्तर समीक्षा गरिने उनले बताए. खोप दिन अनावश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टा छुट्टै दिने कार्यले खोपलाई सुरक्षित नबनाउने भन्दै उनले यसबाट बाल बालिका रोगको जोखिममा पर्न सक्ने चेतावनी दिए. केनेडीले दशकौंदेखि प्रयोग गर्दै आएका खोप सहित विभिन्न खोपको व्यापक समीक्षा अघि बढाएका छन्। उनले बाल बालिकाको खोप तालिकामा परिवर्तन गर्नुका साथै नयाँ खोप विकासका लागि दिइने बजेटमा कटौती गरेका छन्। यी कदमको अमेरिकी तथा अन्तर्राष्ट्रिय चिकित्सा र वैज्ञानिक समुदायले आलोचना गरेको छ. यस वर्षको शुरूमा अमेरिकी अदालतले केनेडीले अघि बढाएका केही खोप नीति सम्बन्धी परिवर्तन रोकिदिएको थियो. कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीतपछि ब्रेक हुनेछ. तेन्जेलको लागि सुन्दै गर्नुहोला KIPS FM 90.3 your companion.

0: भाषाया न्याय बुझेचौ मि त
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स किप्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंको रेडियो किप्स एफएम मा
3: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ मा रमाइला सेगमेंट्सहरु कार्यक्रम
4: म्यूजिक मज्जा म्यूजिक मज्जा
3: प्रत्येक मंगलवार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511
10: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा
3: मस्त किप 98.3 एफएम योर कम्पानियन
4: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
5: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स योर लाइफ किप्स इन द टिम कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौँ न्यूज रहेको छ थाइल्यान्डले कडा बनायो बन्दुक नियन्त्रण सम्बन्धी नियम हालैका दिनमा विद्यालयमा भएको घातक गोलीकाण्डपछि थाइल्यान्ड सरकारले बन्दुक नियन्त्रण सम्बन्धी नियम कडा बनाउने निर्णय गरेको छ सरकारले नयाँ बन्दुक खरिद अनुमति पत्र जारी गर्न अस्थायी रूपमा रोक लगाउनका साथै यसअघि दर्ता भएका अनुमति आवेदनको पुनः समीक्षा गर्ने भएको छ गत शुक्रबार 14 वर्षीय किशोरले आफ्नै घरमा हजुरबा हजुरआमाको हत्या गरेपछि विद्यालयमा गोली चलाउँदा अरू 6 जनाको मृत्यु भएको थियो त्यसपछि किशोरले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए सन् 2022 पछि थाइल्यान्डमा भएको उसको यो सबैभन्दा घातक सामूहिक गोलीकाण्ड भएको बताइएको छ प्रधानमन्त्री अनुतित चार्नभिराकुलले मंगलबार सरकारी अधिकारीहरूलाई देशभर बन्दुक नियन्त्रणका लागि उपाय तत्काल प्रभावकारी रूपमा कडा बनाउन नियन्त्रण दिएका छन् सार्वजनिक अधिकारी कर्मचारी तथा राजनीतिज्ञलाई छुट मूल्यमा बन्दुक खरिद गर्न दिइने नयाँ वेलफेयर गन कार्यक्रम पनि सरकारले अस्थायी रूपमा रोक्ने भएको छ देशभरका बन्दुक पसलको निरीक्षण गरी बिक्री अभिलेख पनि जाँच गरिनेछ गोली गठा सम्बन्धी नियमको पालना भए नभएको जाँच गर्न सुटिङ रेन्जको समेत निरीक्षण गर्ने जनाइएको छ यसको साथै अवैध बन्दुक नियन्त्रण अभियान तीव्र पार्ने दोषीमाथि कडा कानूनी कारवाही गर्ने र अदालतसँग अधिकतम सजाय माग गर्ने योजना पनि अघि सारिएको छ दीर्घकालीन सुधारका रूपमा बन्दुक सम्बन्धी अपराधमा सजाय बढाउने बन्दुक पसल तथा सुटिङ रेन्जमा गोली गठाको नियन्त्रण कडा बनाउने र बन्दुकको अनुमति पत्र निश्चित अवधिमा अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था ल्याउने तयारी गरिएको छ घटनामा ज्यान गुमाएका 6 जना पीड़ितका परिवारलाई प्रारम्भिक राहत स्वरूप जनही 10 लाख थाई भाड अर्थात करिब 30,000 अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरिएको सरकारी वक्तव्यमा उल्लेख छ

श्रोता मित्र, अब कार्यक्रममा लागौं अर्को न्यूजतर्फ। न्यूज रहेको छ, जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द। उत्तरी फ्रान्स स्थित एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि 3 रिएक्टर बन्द गरिएको छ। ऊर्जा कम्पनी EDF का अनुसार रिएक्टर चिसाउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड अड्किएपछि सोमबार ती रिएक्टर बन्द गरिएको हो। EDF का अनुसार प्लान्टका 3 रिएक्टर बन्द गरिनुका साथै 4 रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको थियो। अर्को एक रिएक्टर भने नियमित मर्मत सम्भारका लागि यसअघि नै बन्द गरिएको थियो। हाल एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा रहेको छ। EDF ले उक्त घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ। डनकर सहर नजिकै रहेको ग्राभलिन्स आणविक ऊर्जा केन्द्रमा 900 मेगावाट क्षमताका 6 रिएक्टर छन्। यो पश्चिमी युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र मध्ये एक हो। यसअघि पनि जेलीफिसको झुण्डका कारण उक्त केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो। फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ। अत्यधिक तापक्रमका कारण जुन र जुलाईमा EDF ले केही आणविक रिएक्टर बन्द गरेको थियो। EDF का तथ्याङ्कमा आधारित AFP को गणना अनुसार पछिल्लो घटना अघि आइतबार फ्रान्सको आणविक ऊर्जा उत्पादन 15.6% घटेको थियो। जेलीफिसको झुण्डका कारण यसअघि स्वीडेन र जापानका आणविक ऊर्जा केन्द्रमा रिएक्टर बन्द गर्नु परेको थियो। सन् 2013 स्वीडेनको एक आणविक ऊर्जा केन्द्र 3 दिनसम्म बन्द भएको थियो भने सन् 1989 जापानमा यस्तै घटनाका कारण विद्युत उत्पादनमा उल्लेख्य कमी आएको थियो। विज्ञहरूका अनुसार अत्यधिक माछा मार्ने, प्लास्टिक प्रदूषण र जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम बढ्दा जेलीफिसको वृद्धि र प्रजननका लागि अनुकूल वातावरण सिर्जना भइरहेको छ।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: Engineer Shah, ghar banauna khojdechu. Kunai eta ramro hola?
4: अरु होइन ये एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-9812-35-444
5: बाबु पानी को बिल तिरी दे लो
6: ल तिरी दे
7: बाबू बत्ती को बिल तिर दे आज
6: ल ल तिरी दे
5: दादा इंटरनेट को पनि लास्ट दिनु है आज
6: ल त्यो पनि तिर दे
5: तर सबै कुरा यति छिटै कसरी तिरिस
6: किनकि मसँग हाम्रो पात्र छ
7: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
6: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
15: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
16: किप्स 98.3 एफएम मा गजल संसार
17: मुझसे मिलने शमा जलाकर आज महल में
16: गजल संसार
17: गम का खजाना तेरा भी है मेरा भी
18: हर एक शनिवार बिल्की 10 बजे
19: केही नौलो
20: रोचक
19: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
20: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
21: Just move your feet.
22: Just move your feet.
21: Enjoy the dance beat.
22: Enjoy the dance beat.
21: Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
23: Tapai sundai hununcha.
24: Ke?
23: E.
24: E.
23: B.
24: S.
0: KIPS 98.3 FM, your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
2: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 यो कम्प्यानियन ट्युनिङ गर्दै हुनुहुन्छ र अहिले पनि चाहिँ हामी अर्को न्युजतर्फ लाग्न चाहन्छौँ. न्युज रहेको छ, फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ठूलो गल्ती हुन्छ. ट्रम्प: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ठूलो गल्ती हुने बताएका छन्. विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई सहभागी गराउने योजनाका कारण इन्फान्टिनोमाथि आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाव गरेका हुन्. युरोपेली फुटबल महासंघ UEFA, उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ CONCACAF र एसियाली फुटबल महासंघ AFC का प्रमुखले संयुक्त रूपमा जारी गरेको खुला पत्रमा इन्फान्टिनोमाथि विश्वासघात गरेको आरोप लगाएको छ. ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत इन्फान्टिनोको पक्षमा धारणा सार्वजनिक गरेका हुन्. उनले इन्फान्टिनोलाई असाधारण व्यक्तिको संज्ञा दिँदै अहिलेसम्मकै सफल विश्वकप आयोजना गरेको दावी गरेका छन्. कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउने बारे विचार गरिए पनि फिफाले ठूलो गल्ती गर्नेछ, ट्रम्पले लेखेका छन्. गत महिना ट्रम्पले इन्फान्टिनोसँग विश्वकपको फाइनल खेल हेरेका थिए. इन्फान्टिनोले गत वर्ष विश्वकपको खेल तालिका सार्वजनिक गर्ने समारोहमा ट्रम्पलाई फिफा शान्ति पुरस्कार प्रदान गरेका थिए. ट्रम्पको समर्थन अमेरिकी फुटबल महासंघको अडान भन्दा फरक देखिएको छ. अमेरिकी फुटबल महासंघ इन्फान्टिनोको नेतृत्वको आलोचना गर्ने पक्षमा सामेल भएको छ. इन्फान्टिनोले विश्वकप लगायत फिफाका प्रतियोगितामा निजी लगानी भित्राउने योजना अघि सारेका थिए, तर युरोपेली फुटबल महासंघ सहित विभिन्न निकायको तीव्र विरोधपछि उनले उक्त योजना फिर्ता लिएका थिए. UEFA, CONCACAF र AFC ले सोमबार जारी गरेको संयुक्त पत्रमा फुटबलको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै इन्फान्टिनोको नेतृत्व शैलीप्रति प्रश्न उठाएको छ. उनीहरूले विश्वास तोडिएको अवस्थामा नेतृत्वले आफ्नो जिम्मेवारी त्याग्नुपर्ने उल्लेख गर्दै फिफा अध्यक्षमाथि निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आरोप लगाएका छन्.

हजुर, विकली वर्ल्ड न्यूजमा अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ, ट्रम्पले इरानी क्षेप्यास्त्रको सम्भावित खतरापछि विमान फेरेको खुलासा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्। मंगलबार संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताए। उनीहरूले मलाई अर्को उडान अर्को विमानमा जान भनेका थिए, मैले उनीहरूले भने अनुसार गर्नुपर्छ, उनले भने। ट्रम्प जुलाई 8 टर्कीको अंकाराबाट पुरानो एयरफोर्स वानमा फर्किने तयारीमा थिए। टेलिभिजन क्यामेराले उनलाई उक्त विमानमा चढेको दृश्य समेत खिचेका थिए, तर त्यसपछि उनी विमानको अर्को पट्टिबाट क्याटरिङ ट्रक मार्फत निकालिएर गोप्य रूपमा सानो सैन्य विमान C-32A सारिएको विवरण सार्वजनिक भएको छ। अमेरिकी अधिकारीहरूले CBS न्यूजलाई दिएको जानकारी अनुसार अमेरिकी सुरक्षा निकायले इरानबाट विमानमा क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय खतरा पत्ता लगाएको थियो। द न्यूयोर्क टाइम्सले नाटो सम्मेलन स्थल नजिक काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र बोकेको व्यक्ति देखिएको सम्बन्धी सूचना अमेरिकी गुप्तचर निकायसँग रहेको जनाएको छ। ट्रम्पले भने आफूले खतराबारे धेरै जानकारी नलिएको बताएका छन्। मलाई धेरै धम्की आउँछन्, उनले भने। तपाईँहरूलाई थाहा नभएका धेरै धम्की पनि छन्। विमान परिवर्तनको यो योजनाबारे एयरफोर्स वानमा रहेका अधिकांश पत्रकार र व्हाइट हाउसका कर्मचारी समेत अनभिज्ञ थिए। उनीहरूलाई विमानका झ्यालबाट पर्दा बन्द राख्न भनिएको थियो। राष्ट्रपति विमानमा नरहेको थाहा नपाई उनीहरू एयरफोर्स वानमै फर्किएका थिए। व्हाइट हाउस करेस्पोन्डेन्स एसोसिएसनका अनुसार विमानमा रहेका पत्रकारहरूले झ्यालका पर्दा बन्द राख्न दिएको निर्देशन असामान्य लागेको बताएका छन्। विमानको अगाडि र पछाडि दुईवटा क्याटरिङ ट्रक राखिएको देखिएको छ र पत्रकारहरूलाई राष्ट्रपति चढेको तस्विर लिनबाट समेत अप्रत्यक्ष रूपमा रोकिएको विवरण सार्वजनिक भएको छ। ट्रम्पलाई सारिएको C-32A सैन्य विमान बोइङ 757 परिमार्जित संस्करण हो, जुन उपराष्ट्रपति सहित उच्च पदस्थ अधिकारीको यात्रामा प्रयोग हुने गर्छ। अमेरिकी रक्षा सचिव पिट हेगसेथ पनि छुट्टै रूपमा सोही विमानमा चढेका थिए। ट्रम्पले विमान परिवर्तन भएको पुष्टि गरे पनि कुन प्रकारको खतरा थियो भन्ने बारे विस्तृत जानकारी दिएका छैनन्। यस घटनाले इरानसँगको द्वन्द्वका क्रममा अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर कायम चिन्तालाई भने छप उजागर गरेको छ। अमेरिकी अधिकारीहरूले युद्ध वा द्वन्द्वग्रस्त क्षेत्रमा राष्ट्रपतिको यात्रा गर्दा यस्ता सुरक्षा उपाय असामान्य नभएको बताएका छन्। यसअघि पनि अमेरिकी राष्ट्रपतिहरू अफगानिस्तान, इराक र युक्रेन जस्ता संवेदनशील क्षेत्रमा गोप्य रूपमा यात्रा गरेका छन्। तर संचार माध्यमलाई जानकारी नै नदिई राष्ट्रपतिलाई आधिकारिक विमानबाट अलग गरेर डिक्वे विमान प्रयोग गराइएको घटना भने असामान्य मानिएको छ। इरानसँगको द्वन्द्वका क्रममा ट्रम्पले आफू इरानको मुख्य लक्ष्य रहेको बताउँदै आएका छन्। यसअघि अमेरिकी अधिकारीहरूले पनि इरानले ट्रम्पलाई लक्षित गर्न सक्ने खतरा रहेको दावी गरेका थिए। पछिल्लो विमान परिवर्तनको घटनाले युद्ध अन्त्यतर्फ गएको ट्रम्पको दावीका बावजुद इरानबाट अमेरिकी राष्ट्रपतिमाथि रहेको सुरक्षा जोखिम अझै कायम रहेको संकेत गरेको छ।

किन माया आउन यता मेरो छेउ उम्रेको दुःख चिया मजाले पोख्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि सीता तिमी तिम्रो लागि रावणमा बस मेरो काखैमा घुम्न जम्ला राइट कसम तिमी जस्तो राम्रीसँग खेला छैन फाइट तिर्खाएको प्यासीमा आज प्यास मेट लागि तपिएको यो माछाले समुद्रको भेटला

नक्सालो हेराइले बनाइदियो गाइते के भएको मलाई त तिमी नै चाहिने मायाले थिचन करोडको बिचमा तिमी जस्तो अरू खोजिन पाइने राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदियो जोसमा बरु जेसुकै होस् न ल हिरोवाला गुन्डा म त आउँदिन फोर्समा सिधै मायामा पास हुन्छु लिदिन कोर्समा

श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज। यति भन्दै आजको लागि म निजल बिदा भए। नमस्कार, टेक केयर, बाई।

Life-Changing Quotes. म निराश भएर मर्दिन, जीवन पूर्ण रूपले बाँचेपछि मात्र म मर्छु। यो भनाई हो विला काथरको।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: फुलको डाली डालीमा तिम्रो रूपको लाली
0: नेपाली चलचित्रका सदाबहार गीतहरू
2: मेरो
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: 하셔야 내 부세 좀 믿어.
1: 수태야 6:30-7:00 तक. Station Kips FM 98.3 MHz.
2: 사운드리 स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9801-3544
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन नाना मान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: नेपाली पॉप फ्लैशबैक
14: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: Kips 98.3 FM.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3.
3: नमस्कार किप्स 98.3 FM.
4: यो हो किप्स 98.3 FM. तपाईँ सँगको सहयात्रा. On KIPS 98.3 FM.

Kips 98.3 FM, your companion.

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो, यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: Chemical X.
1: On Kits 98.3.
2: Fog at 98.3.
0: Chemical X.
1: Enjoy.

0: ਸਾਹਿਬ ਪੜ੍ਹ ਕੇ ਫਿਰ ਰਾਜਾ ਮੋਤੀ ਵਾ ਮੋਤੀ ਨਾ ਵਾ ਨੀ ਪੁੱਛੇ ਚੰਗੂ
1: नेपाल भाषा या न्याय पुसे चौमेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz
3: किप्स एफएम 98.3 MHz प्रेजेंट्स टॉप 20 बॉलीवुड काउंटडाउन शो
4: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps Most Wanted
6: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरु र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939
10: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
11: Join our community on Facebook for the latest updates and all the music you love.
10: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
12: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
3: म्युजिक मज्जा
15: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01591 35 96 98 012 35 444।

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: क्लासिक हिन्दी पप टाइम
5: चलने लगी है हवाएं, सागर भी लहराए.
4: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3.

0: History of Rock.
1: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
2: 스와스타 जीवन, सुखी जीवन. Halesi Interventional Radiology, IR Clinic, सधै तपाईंसँग.
3: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ. Halesi Clinic नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
4: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
3: खुशीको खबर, हरेक आइतबार Halesi IR क्लिनिकमा भेरिकोस वेन, पाटिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् Halesi IR क्लिनिक, नारायणटार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
3: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
7: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तो रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: que it's pretty fun.
1: Are you ready for the big O? This is Inbox.

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
7: This is किप्स 98.3 FM, your companion.
8: Are you ready for the big O?
9: This is Inbox.

0: life-changing quotes. मौकाले तपाईको ढोका अवश्य ढकढक्याउने छ, तर पहिले ढोका त बनाउनुहोस्।
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
13: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। KIPS Most Wanted. KIPS Most Wanted.
14: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
15: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
0: म्युजिक मज्जा
15: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा।

0: Hits FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: Stay connected with your favorite station, Hits FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there, follow us on Instagram and TikTok too. Search Hits FM 98.3 MHz and hit that follow button today.
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
5: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. Hits FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: किप्स 98.3 एफएम मा गजल संसार
15: मुझसे मिलने शमा जलाकर आज महल में
14: गजल संसार
15: गुम का खजाना तेरा भी है मेरा भी
8: हर एक शनिवार बिल्की 10 बजे
16: History of Rock.
17: Here I am. Rock you like a hurricane.
18: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.

0: टिप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरु।
1: यदि टोक्ने औकात छैन भने

0: Welcome to hell.
1: यो खेल हो पैसाको पावरको अनि कुर्चीको सारा सत्ता आफ्नै मुठीमा जे गरे नि आफ्नै मर्जी हो नेता मन्त्री पुलिस प्रशासन आफ्नै कानुनमा आफ्नै शासन बोल्यो कि छोयो कि सक्यो गर्दिन कहिले नै भाषण

0: You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Sunau lo yaad, sunau lo geet. Bollywood golden hits. Kips FM 98.3 MHz ma.
2: Dil deewana, bin sajna ke.
1: आइतबार र मंगलबार दिवसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो किप्स एफएम मा
3: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू

0: life-changing quotes. सफल बन्नु छ भने मौकाको पर्खाइमा नबस्नुहोस्, मौकाको सृजना गर्नुहोस्। यो भनाई हो मोहम्मद अलीको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: History of Rock.
4: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.

0: साथ अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy. Enjoy the cover version of your favorite songs. Covermania at 98.3.
8: Every Monday 5 p.m. and Friday 8 p.m.
9: Naya naya sajau hai sansara. Sukha dukha baato hai me.
8: Keeps unplugged.
10: Phul hai na kaada kaade ba.
8: Nepali artists, singers haruka unplugged geet haru sunna nachutyaunu hola. Harek aitabar madhyana 12 baje ra shanibar diuso 4 baje.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 MHz presents...

नमस्कार श्रोतावृन्द, यहाँलाई म युक्ता धेरै धेरै स्वागत गर्दछु कार्यक्रम किप्स अनप्लग्डमा। श्रोता मित्र, कार्यक्रमको नामबाट नै यहाँले बुझिसक्नुभयो होला, यस कार्यक्रममा हामी सुन्न सक्छौँ अनप्लग्ड गीतहरू। हजुर साथी, यस कार्यक्रममा हामी विभिन्न आर्टिस्ट वा ब्यान्डहरूले उहाँहरूको सुरिलो आवाजमा गाउनु भएको अनप्लग्ड गीतहरू सुन्ने गर्छौँ। यहाँ अहिले सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। संसारभर यहाँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो वेबसाइट www.kipsfm.com मार्फत, अथवा एप हाम्रो पात्र खोल्नुहोस् र सुन्नुहोस् किप्स एफएमलाई अनलाइन। All right, so friends, आजको यस बसाइमा हामी पहिलो अनप्लग्ड गीतहरू सुन्नेछौँ। पहिलो अनप्लग्ड गीतहरू हामी सुन्नेछौँ विशाल सुनारको आवाजमा। हजुर, उहाँकै चोइसको अनप्लग्ड गीतहरू अब हामी सुन्नेछौँ। सुनेर इन्जोय गर्नुहोला।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: यू कैन डांस,
8: यू कैन सिंग, ऑल यू गॉट टू डू इज
9: जस्ट ट्यून इन
8: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
10: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

ओके, ब्रेक पछि यहाँलाई पुनः म युक्ता स्वागत गर्दछु कार्यक्रम किप्स अनप्लग्डमा। यस कार्यक्रममा यहाँले सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डको वा अर्कै रुचाइको अनप्लग्ड गीतहरू। किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो अफ न्यू जेनेरेसनलाई यहाँले सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट। हाम्रो अनलाइन एड्रेस वेबसाइट www.kipsfm.com मार्फत वा एप हाम्रो पात्रोलाई पनि यहाँले डाउनलोड गरेर हामीलाई सुन्न सक्नुहुन्छ लाइभ। साथी हामीलाई फेसबुक पेजमा यहाँले लाइक गर्न सक्नुहुन्छ र इन्स्टाग्राम पेजमा पनि फलो गर्न सक्नुहुन्छ। ओके साथीहरू, अब चाहिँ हामी फेरि पनि अर्को गायकको नै अनप्लग्ड गीतहरू सुन्नेछौ। अब चाहिँ हामी सुन्नेछौ गायक उमेश राज खड्काको आवाजमा रमाइला रमाइला अनप्लग्ड गीतहरू। साथीहरू सुनेर इन्जोय गर्नुहोला।

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aun suma, timro man ko nasikai. Farki farki, aun suma, timro ghar ko nasikai.
3: Swastha jeevan, sukhi jeevan, Halesi Clinic, sadhai tapai sanga. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा
11: दिल दीवाना बिन सजना के
10: आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकै रेडियो कीप्स एफएम मा सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
12: KIPS 98.3 FM, your companion.
1: KIPS FM 98.3 MHz presents

All right, second break pachi ma yukta yaha lai feri pani swagat gardai chu karyakram Keeps Unplugged ma. हजुर साथीहरू, यस कार्यक्रममा हामी सुन्दैछौँ विभिन्न गायकहरूले उहाँकै रोजाइमा उहाँकै आवाजमा गाउनुभएका अनप्लग्ड सङ्ग्सहरू. हजुर, अनि यहाँहरू ट्युन इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेसन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. हामीलाई यहाँहरूले अनलाइन सुन्दै हुनुहुन्छ हाम्रो वेबसाइट kipsfm.com वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ संसारको कहीँबाट पनि कुनै पनि कुनाबाट. ओके, सो अब चाहिँ फेरि पनि हामी अर्को गायकको आवाजमा नै अनप्लग्ड सङ्ग्सहरू सुन्नेछौँ. अब हामी सुन्नेछौँ गायक जितेन लेप्चाको आवाजमा उहाँको रोजाइको अनप्लग्ड सङ्ग्सहरू.

0: ओके साथीहरू, हामीले सुनिसक्यौँ गायक जितेन लेप्चाले गाउनुभएका अनप्लग्ड गीतहरू। अब चाहिँ किप्स एफएमको कार्यक्रम किप्स अनप्लग्डको समय पनि सकिनै आँटेको छ। साथीहरू, आजको यो कार्यक्रम यहाँलाई कस्तो लाग्यो त? आशा छ राम्रै लाग्यो होला। प्लिज हामीलाई यहाँहरूको फिडब्याक्सहरू लेखेर पठाउनुहोला। हाम्रो फेसबुक पेजमा फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kipsfm। र साथीहरू, यो सँगसँगै म भन्न चाहन्छु कि यदि यहाँहरूको पनि ब्यान्ड छ वा यहाँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ भने र यहाँहरू पनि अनप्लग गीतहरू श्रोतामाझ सुनाउन चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोला। कन्ट्याक्ट गर्नको लागि पनि यहाँले हामीलाई हाम्रो फेसबुक पेज मार्फत नै कन्ट्याक्ट गर्न सक्नुहुन्छ। ओके, सो अब यति भन्दै म युक्ता पनि यहाँहरूसँग बिदा माग्न चाहन्छु। नमस्कार।
1: Life changing quotes. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ, यो भनाइ हो अब्राहम लिंकनको।
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मजा म्युजिक
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भन्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: यु क्यान डान्स,
10: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
11: जस्ट ट्यून इन
12: Keeps FM 98.3 megahertz, your companion.
13: The radio of new generation.
14: Amilai Sunnuhos, www.keepsfm.com marfat. Just tune in, radio naya generation ko.
0: क्लासिक हिंदी पॉप टाइम।
15: चलने लगी है हवाएं, सागर भी लहराए।
0: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samakan lok

0: and 1-4.
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
2: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
1: किन एएसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तो रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: बाबु पानीको बिल तिरिदे ल
6: ल तिरिदे
7: बाबु बत्तीको बिल तिरिदे आज
6: ल ल तिरिदे
5: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
6: ल त्यो पनि तिरिदे
5: तर सबै कुरा यति छिटै कसरी तिरिस
6: किनकि मसँग हाम्रो पात्र छ
7: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
6: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: The radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Don't let me do rockin' moves.
2: History of Rock.
3: Here I am, rock you like a hurricane.
4: Monday 3 p.m. only on Keeps FM 98.3 MHz, your companion.
5: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 MHz.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 7091 9815 7091 7091 7091
8: अब धन नाना मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
10: यू कैन डांस
11: यू कैन सिंग ऑल यू गॉट टू डू इज
12: जस्ट ट्यून इन
11: किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कंपेनियन द रेडियो ऑफ न्यू जनरेशन

0: Life-Changing Quotes. पैसा दुई धारे तरवार हो, जसले भए पनि नभए पनि मानिसलाई चोट दिइरहन्छ। यो भनाइ हो कवि शिरोमणि लेखनाथ पौड्यालको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888।
11: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
12: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: This is Kips 98.3 FM, your companion.
3: Mix Max at 98.

0: best romantic Hindi song.
1: Best romantic Hindi song.
0: Best romantic Hindi song. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
7: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
8: किप्स 98.3 FM Mix Max at night.

0: FM 98.2 MHz. Tune in!
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Pure ek ghanta, tinota movies ka super hit geet haru.
3: 3 in 1.
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: Engineer Shah, ghar banauna khojdechu. Kunai eta ramro hola?
6: Aru hoina, ye AC light brick nai rojnus.
5: Kina AC light brick nai?
6: Yo, halka majbut ra thulo aakar ko huncha jasle kharcha ghataucha. Nirman chito ra bhukamp jokhim kam garcha. Tyati matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
5: Wah, maile khojeko jasto raicha.
6: Strong, light and smart. AC light brick factory Maliku Dhading. Phone 01-51
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
9: के भो बोलादै के गुनगुनाइराखेको
8: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: KIPS 98.3 FM. The Paisanga Go Sahayatra.

0: Life-changing quotes. शान्ति मुस्कानबाट सुरु हुन्छ। यो भनाई हो मदर टेरेसाको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune in to Weekly 10. Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: History of rock. Here I am,
4: rock you like a hurricane. Monday 3 p.m. only on KIPS FM 98.3 MHz, your companion.
2: Purai ek ghanta tinota movies ka super hit geetharu.
3: 3 in 1.
1: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: एक्सप्रेस को साथ अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड। टिप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
4: Are you ready to turn up the volume and rock out like never before?
5: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
4: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
5: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
4: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
5: Radio station Keeps FM 98.3.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल

0: इन्टरनेट
1: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
0: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-3888 98-12-35-888
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
10: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: कार्यक्रम कलियुग टाइम
13: Hollywood Times, every day, 11 to 12 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: नेपाली पप फ्ल्याशब्याक
3: Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
4: Yoho Kips FM 98.3 megahertz
5: Bollywood Golden

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302।

नमस्कार, म युक्ताको सबैजनालाई जो किप्स एफएम 98.3 मेगाहर्ज अहिले सुनेर बसिराख्नु भएको छ र तपाईँलाई म स्वागत गर्दछु कार्यक्रम म्युजिक मजामा। कार्यक्रम म्युजिक मजा यस्तो कार्यक्रम हो जसमा तपाईँले नेपाली गीतको भरपूर मजा लिन सक्नुहुन्छ। यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ नेपाली आधुनिक गीत, नेपाली चलचित्रका गीतहरू र नेपाली पप गीत। किप्स एफएम 98.3 मेगाहर्ज तपाईँले हामीलाई संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com। र अब चाहिँ श्रोता मित्र, आजको यो कार्यक्रममा हामी पहिलो गीत सुन्नतिर लागौँ है त। आजको पहिलो गीत जुन मसँग रहेको छ त्यो हो एउटा सुमधुर गीत रहेको छ। गीतको बोल रहेको छ गाजलुती ठुला ठुला आँखा। हजुर, यो एउटा निकै नै राम्रो गीत छ गुलाम अलीको स्वरमा। र ओके, सो आज भने यही गीतबाट यो कार्यक्रमलाई सुरु गरौँ।

अघि श्रोता मित्र हामीले हाम्रो पहिलो गीत सुनिसक्यौ, काजलुती ठुला ठुला आँखा, गुलाम अलीको मिठो स्वरमा थियो यो गीत। र अब चाहिँ श्रोता मित्र, आजको यस कार्यक्रममा हामी दोस्रो गीत पनि सुनिहालौँ। दोस्रो गीत मसँग एउटा फिल्मी गीत रहेको छ, फिल्म लाहोरेबाट गीत वीरताको चिनो। यस गीतमा स्वर रहेको छ स्वर सम्राट नारायण गोपालको, लिरिक्स यस गीतमा दिनुभएको छ कुसुम गजमेर र तुलसी घिमिरेले, म्युजिक दिनुभएको छ यसमा रञ्जित गजमेरजीले। सो ओके, अब भने सुनौ यो गीत वीरताको चिनो फ्रम द मुभी लाहोरे।

हजुर श्रोता मित्र, हामीले भर्खरै गीत वीरताको चिनो सुन्यौँ मुभी लाउरेबाट। र अब चाहिँ श्रोता मित्र, पालो भएको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको। सो अल राइट मित्र, युट्युब धमाका सेगमेन्टमा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। सो यस सेगमेन्टमा आज हामी सुन्नेछौँ गीत जुम्मा। यस गीतमा लिरिक्स, म्युजिक कम्पोजिसन र अरेन्जिङ रहेको छ उर्गेन दङको। सिङ्गर पनि उर्गेन दङ नै हुनुहुन्छ। फिमेल सिङ्गर यस गीतमा हुनुहुन्छ अन्नु चौधरी। ब्याक भोकल्स दिनुभएको छ वीरेन्द्र दङ र निमा लामाले। सो अल राइट फ्रेन्ड्स, लेट्स लिसन टु दिस सङ। र आफ्टर दिस सङ म लिन्छु एउटा छोटो ब्रेक। ब्रेक पछि म फेरि पनि आउनेछु कार्यक्रम म्युजिक मजामा, र यहाँलाई अरू पनि थुप्रै रमाइला रमाइला गीतहरू लिएर आउनेछु। हामीलाई सुन्दै रहनुहोला।

0: 101.3 FM
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक, सधैं तपाईसँग.
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
4: खुसीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
1: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
7: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
6: किन एएसी लाइट ब्रिक नै?
7: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तै रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596 98-012-35-444.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स. कीप्स FM 98.3
9: मेगाहर्ट्ज
8: मा. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स FM मा.
10: Just move your feet. Enjoy the dance beat.

0: Chips 98.3 FM ma Yoho Music Mazza Music Mazza.
1: अलराइट ब्रेक पछि कार्यक्रम म्युजिक मजामा यहाँलाई पुनः म स्वागत गर्दैछु युक्ता. यस कार्यक्रममा हामी सुन्दैछौँ पुरानो नयाँ सबै किसिमका नेपाली गीतहरू. हजुर, सुनेर हामी यस कार्यक्रममा गीतहरूको भरपूर आनन्द लिइरहेको छौँ. अहिले तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू लाइभ एन्ड किप्स यू इन्टरटेन्ड. तपाईँले हामीलाई लाइक गर्नुहोला हाम्रो फेसबुक पेजलाई. फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/KipsFM, र हामीलाई फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम पेजलाई पनि. र साथसाथै म यो पनि भन्न चाहन्छु मित्र, यदि कार्यक्रमप्रति केही सल्लाह सुझाव छ भने हामीलाई हाम्रो फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ. ओके, सो अब चाहिँ कार्यक्रम म्युजिक मजामा हामी सुन्नेछौँ नयाँ नयाँ गीत. हाम्रो सेगमेन्ट के छ नयाँमा. हजुर, यस सेगमेन्टमा हामी तिनवटा नयाँ नयाँ गीतहरू सुन्ने गर्दछौँ. सो आज यही सेगमेन्टको पहिलो गीत भने हामी सुन्नेछौँ तिमीलाई सम्झेर टु. यस गीतमा लिरिक्स, म्युजिक र भोकल रहेको छ केहर सिंह लिम्बूको. म्युजिक प्रड्युसर यस गीतको हुनुहुन्छ सागर संसार राई. मिक्सिङ र मास्टरिङ पनि गर्नुभएको छ सागर संसार राईले नै.

ओके साथीहरु, हामीले सुन्यौ गीत तिमीलाई सम्झे र टु बाई केहर सिंह लिम्बू. अल राइट, सो अब के छ नयाँ सेगमेन्टको, हामी दोस्रो गीत सुन्नेछौँ. दोस्रो गीत यस सेगमेन्टमा रहेको छ रिमाई. यो गीत चाहिँ मुभी पुजार सार्कीको रहेको छ. यस गीतको सिङ्गर हुनुहुन्छ देवेन्द्र बराल र मुना थटाल. लिरिक्स दिनुभएको छ दिनेश राउतले, म्युजिक दिनुभएको छ सुभाष भुषालले, अरेन्जिङ यस गीतमा रहेको छ उदय राज पौडेलको, मिक्सिङ मास्टरिङ श्यामश्वेत्र शैलीले गर्नुभएको छ, असिस्टेन्ट मिक्सिङ किरण सुनारको रहेको छ.

All right, साथी हामीले सुन्यौ गीत रिमाई के सुनेको सेगमेन्टको दोस्रो गीत. अब भने यही सेगमेन्टको तेस्रो गीत अब हामी सुन्नेछौ. ओके, तेस्रो गीत चाहिँ मुभी मनसराबाट रहेको छ. गीतको बोल रहेको छ छ्यालको, यसमा लिरिक्स रहेको छ हर्क सौदको, कम्पोजिसन जुमा लिम्बुले गर्नुभएको छ, वोकल सनु पौडेल र जुमा लिम्बुको नै रहेको छ, साउन्ड डिजाइनिङ गङ्गा थापाले गर्नुभएको छ, वोकल रेकर्डिङ मिक्सिङ मास्टरिङ कोविड बज्रको रहेको छ. अलराइट मित्र, यो गीत सँगसँगै हाम्रो के छ नयाँ सेगमेन्ट पनि यही सकिनेछ र यो गीत पछि हामी लिनेछौँ एउटा अर्को छोटो ब्रेक. ब्रेक पछि फेरि पनि कार्यक्रम म्युजिक मजामा म युक्त आउने नै छु र अरू पनि थुप्रै रमाइलो रमाइलो गीत यहाँको लागि लिएर आउनेछु. किप्स एफएम 98.3 मेगाहर्ट्जलाई ट्युन इन गर्दै रहनुहोला.

ओके श्रोता मित्र, हाम्रो यो अन्तिम चरणमा पनि म आइसकेकी छु कार्यक्रम म्युजिक मजामा। तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज र म हुँ आरजी युक्ता। र अब चाहिँ श्रोता मित्र, फेरि पनि हामी एउटा फिल्मी गीत सुन्नेछौँ। चलचित्र तृष्णाबाट रहेको छ गीत समय पछि हो। यस गीतका गायक हुनुहुन्छ ड्यानी डेङजोङपा, निकै नै चर्चित नायक पनि हुनुहुन्छ उहाँ। यस गीतमा सङ्गीत दिनुभएको छ रञ्जित गजमेर।

हजुर श्रोता मित्र, भर्खर हामीले सुनिसक्यौँ गीत समय पन्छी हो, डेनी डेन्डोम्पाको आवाजमा रहेको थियो यो गीत। अब चाहिँ श्रोता मित्र, हाम्रो अर्को गीत जुन म तपाईँहरूको लागि राख्दैछु त्यो हो गीत तिम्रो त्यो हँसिलो मुहारको। हजुर, यो पनि एउटा निकै नै सुमधुर गीत रहेको छ, जसमा चाहिँ भोकल दिनुभएको छ दीपक खरेलले, लिरिक्स र म्युजिक यस गीतमा रहेको छ समुजित पास्कोटाको।

हजुर श्रोता मित्र, तिम्रो त्यो हँसिलो मुहारको भर्खरै हामीले यो गीत सुन्यौ। अब चाहिँ श्रोता मित्र, हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेको छौँ। समय पनि एक घन्टाको सकिन आँटेको रहेछ, तर पनि श्रोता मित्र, एउटा अन्तिम गीत सुन्ने समय हामीसँग छँदैछ। र अन्तिम गीत जुन आज म यहाँहरूको लागि राख्दैछु, त्यो गीतको बोल रहेको छ ओमैचा। हजुर, यस गीतमा गायकहरू हुनुहुन्छ बृजेश श्रेष्ठ र वर्षा कर्माचार्य। बिट्स मिक्सिङ र मास्टरिङ पनि बृजेश श्रेष्ठको नै रहेको छ। यसमा कम्पोजिसन र लिरिक्स रहेको छ बियन्डको। ओके श्रोता मित्र, यो गीत अब म तपाईँहरूको लागि राख्दैछु, र यस गीत सँगसँगै म पनि तपाईँहरूसँग बिदा माग्न चाहे। सधैँ खुसी रहनुहोला, स्वस्थ रहनु।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Excuse me.
5: Non-stop Bollywood mega hits.

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा, तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस्। साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनुहोला।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
3: Every Monday 5 p.m. and Friday 8 p.m.
4: किप्स 98.3 एफएम मा गजल संसार।
5: मुझसे मिलने शमा जलाकर आज महल में आज
4: गजल संसार।
5: गुम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार बिल्कुल 10 बजे

0: Keeps 98.3 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
2: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
6: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
8: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तो रहेछ.
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-012-35-444.
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aaja.
13: La, la, tiri de.
12: Dada, internet ko pani last dino hai aaja.
13: La. त्यो पनि तिर्दे.
12: तर सबै कुरा यति छिटै कसरी तिरिस?
13: किनकि मसँग हाम्रो पात्र छ.
14: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
13: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
15: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
17: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
18: Vasate jaave to laga.
6: Keeps FM 98.3 presents Pop Hour.
0: मुझे कैसे पता न चला कि तू मैनू प्यार
6: Every Friday 12 p.m.

0: life-changing quotes. जो व्यक्ति कहिल्यै हार मान्दैन उसलाई कसैले पनि हराउन सक्दैन.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 megahertz.
2: को डाले डाले मा तिम्रो रूपको लाले.
3: नेपाली चलचित्रका सदाबहार गीतहरू.
4: मेरो निन्द्रो भोक तिर्खा रात रजिनाको किन चोरेको.
3: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3.

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
13: Time Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
12: on Kips 98.3 FM.
14: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 AM and Thursday, 9 PM. Only on KIPS FM 98.3 MHz. Never miss out being

0: this week's number 7.
1: Song
2: Material Lover
1: Artist
2: Sienna Spiro.

0: segment, Classic Choice.
1: Song
2: Wonderwall.
1: Artist
2: Oasis.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511
9: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू

0: मर्मत समारका लागि सम्झनुहोला।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: 98.3 FM your companion
3: on Keeps FM 98.3. this is weekly 10. Segment fresh songs.
4: Song
5: bad
4: artist
5: 80s

0: Sun Hunsa, Kips FM 98.3 MHz, your companion.
1: Kips Time Check.
2: अहिले बेलुकीको 8 बजेको छ.
1: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
6: Kips most wanted.
7: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा. किप्स एफएम 90.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स एन्टरटेन. र म निजल उपस्थित भइसकेको छु किप्स मोस्ट वान्टेड लिएर. काउन्टडाउन सो रहेको छ किप्स मोस्ट वान्टेड, नेपाली गीत सङ्गीतहरूको काउन्टडाउन सो रहेको छ. नेपाली पप आधुनिक गीतहरूको काउन्टडाउन तपाईँले सुन सक्नुहुन्छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा, स्टेसन किप्स एफएम 90.3 यो कम्पेनियनमा. हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नु होला हाम्रो इन्स्टाग्राम, फेसबुक, टिकटकमा आइडी रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. अहिले भने चाहिँ हामी नम्बर 10 तर्फ लाग्दैछौँ. नम्बर 10 यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड नरसटना रिमाल. लिरिक्स एन्ड म्युजिक रहेको छ सौगात श्रेष्ठ अनुरागीको. अरेन्ज गरेका छन् विष्णु तामाङले भने, मिक्स मास्टर भने गरेका छन् कुमार सानु पुनले. सुन्छ नम्बर 10 चिसो चिसो झरी.
8: किप्स मोस्ट वान्टेड नम्बर 10.

0: नम्बर 9 को पालो छ. नम्बर 9 मा यो विक रहेको छ आफ्नो बनाई लैजाओ बाय सुमन सरगम एन्ड मेलिना राई. लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको. मिक्स मास्टर गरेका छन् रेशम गडलले. सुन्छौ नम्बर 9 मा आफ्नो बनाई लैजाओ.
1: Kids Most Wanted number 9.

0: हेर न, एक महिना कति छिटो बित्यो पत्तै भएन। हेर्दा हेर्दै जाने दिन पनि आइसकेको छ। तिमीसँग गरेको वाचा अझै पुरा गर्न बाँकी छ। तिम्रो आवश्यकता पुरा गर्नको लागि म अझै दुःख गर्न तयार छु।
1: तिमी सधैँ मेरो सपना मात्रै भन्छौ। तिम्रो सपना चाहिँ के हो?
0: मेरो सपना कहिल्यै तिम्रो नजरबाट ओझेल नहुनु।

0: ओके, अब चाहिँ नम्बर 8 को पालो भइसकेको छ. नम्बर 8 मा यो विक रहेको छ, के छ खबर, हिरोनी बाई चक्रबम एन्ड दीपिका बाई मगर एन्ड सन्दस परियार. लिरिक्स रहेको छ जया खातीको एन्ड चक्रबमको. म्युजिक भने दिएका छन् चक्रबम एन्ड अरेन्ज मिक्स मास्टर गरेका छन् एसबीएन किस्मतले. नम्बर 8 मा सुन्छौ के छ खबर हिरोनी.
1: किस्मत वान्टेड नम्बर 8.

0: हजुर, नम्बर सेभेन तर्फ फटाफट लागौ। नम्बर सेभेनमा यो विक रहेको छ मनको कुरा बाई प्रवेश मानसाके एन्ड सिजसु श्रेष्ठ। कम्पोजिसन रहेको छ प्रवेश मानसाकेको अनि लिरिक्स भन्नु रहेको छ दीपक विवस आँसुको। सुन्छौ नम्बर सेभेनमा मनको कुरा।
1: Gift most wanted number 7.

0: जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
0: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
4: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-512-35-444.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888, 98-012-35-888।
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
12: बाबु, पानीको बिल तिरिदे ल।
13: ल तिरिदे।
14: बाबु, बत्तीको बिल तिरिदे आज।
13: ल ल तिरिदे।
12: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
13: ल त्यो पनि तिरिदे।
12: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
13: किनकि मसँग हाम्रो पात्र छ।
14: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
13: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
15: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
16: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
17: The weekly countdown show of top 10 English numbers. with exclusive

0: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: बेस्ट मोस्ट वान्टेड
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेसन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन र म निजल छु तपाईँको साथमा किप्स मोस्ट वान्टेडमा हामी काउन्टडाउन गरिरहेका छौँ नम्बर 10 नम्बर 7 गीत त सुनिसक्नु भएको छ र नम्बर 6 पालो पनि भइसकेको छ नम्बर 6 यो विक रहेको छ मलाई तानेर लैजाओ बाई मेलिना राई एन्ड प्रज्वल कार्की लिरिक्स एन्ड म्युजिक रहेको छ मिलन भट्टराईको भने अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले सुन्छौँ नम्बर 6 मलाई तानेर लैजाओ
3: किप्स

अब नम्बर फाइभको पालो छ. नम्बर फाइभमा इटरीको बजारमा गाउँदैछन् आनन्द कार्की एन्ड गङ्गा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको भने कम्पोजिसन रहेको छ लक्ष्मण शेषको. म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पुखरा सोनकरले. सुन्छौ नम्बर फाइभमा इटरीको बजारमा.

0: पालो छ. अब नम्बर फोरमा सलल कर्णाली गाउँदैछन् प्रमोद खरेल एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको. लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको, भने म्युजिक अरेन्जमेन्ट गरेका छन् प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाले. सुन्छ नम्बर फोरमा सलल कर्णाली.
1: Gifts must wanted number 4.

0: ओके, हाम्रो पहिलो सेगमेन्ट फ्ल्यासब्याकको पालो भइसकेको छ। फ्ल्यासब्याकमा पुरानो चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ र आज फ्ल्यासब्याकमा ल्याएको छु गीत नाच न कान्छी तिमी बाई ब्रिजेस श्रेष्ठ एन्ड एलिस नेपकिङ।
1: फ्ल्यासब्याक

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Nepali Pop. Flashback. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.

0: दोस्रो हुनुहुन्थ्यो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ. स्टेसन किप्स एफएम 90.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निचोल छु तपाईँको साथमा. र किप्स एफएम 90.3 तपाईँले वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्र एप प्रयोग गर्नुहुन्छ. फोलो गर्नु लाग्दा इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइरहेको छ किप्स एफएम 90.3 MHz. र हामी लाग्दैछौँ नम्बर थ्री तर्फ. नम्बर थ्रीमा यो विक रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड रेस्मापुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी. म्युजिक प्रड्युसर भनिरहेका छन् रिकेश गुरुङ. भने मिक्स मास्टर भने गरेका छन् एसडी योगीले. सुन्छौँ नम्बर थ्रीमा माया छ मनमा छ.
1: किप्स मोस्ट वान्टेड नम्बर थ्री.

नम्बर टू को पालो छ, नम्बर टूमा धोका गाउँदैछन् एलिना चौहान, लिरिक्स रहेको छ विष्णु भण्डारीको, भने म्युजिक दिएका छन् सरोज पोखरेलले, म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले। सुन्छौ नम्बर टूमा धोका।

0: हजुर, हाम्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ। माई चोइसमा मलाई मनपर्ने गीतहरू प्ले गर्ने गर्दछु र आज माई चोइसमा मैले ल्याएको छु म गीत हो तिम्रो गीत रहेको छ कमल खत्री एन्ड सिम्पल खरिदको आवाजमा।
1: माई चोइस

0: Life-Changing Quotes。तपाईको जीवनमा धेरै मानिसहरू आउने र जाने छन्, तर केवल सच्चा साथीहरूले तपाईको हृदयमा छाप छोड्ने छन्। यो भनाइ हो एलिनोर रुजवेल्टको।
1: क्योंकि तुम ही हो, अब तुम ही हो, जिंदगी।
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग, बेस्ट रोमांटिक हिंदी सॉन्ग।
1: दिल दिया गल्ला करांगे नाल नाल।
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 PM, ट्यूसडे 6 PM।
1: पहला नशा, पहला खुमार।
2: स्टेशन गिव्स FM 98.3 MHz।

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Gips FM, 98.3 MHz, your companion. Just tune in.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: are listening to Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।